0: Qatar का सबसे ज्यादा सुना जाने वाला रेडियो स्टेशन
1: FM 107 दिल से देसी।
2: जिंदगी की दुश्मन भूख है और इसके हलाल बहुत मुश्किल है। एक मजबूत इकोनॉमिक सिस्टम के बगैर कोई भी तरक्की हासिल नहीं कर सकता। सवाल ये है कि इन हालातों में इकोनॉमी कैसे काम करती है और उसका हमारी रोजमर्रा जिंदगी से क्या ताल्लुक है, किस तरह इकोनॉमी, बेरोजगारी, महंगाई, शेयर बाजार और दीगर अहम इक्तिसादी मसाइल से मुतासिर होती है। इकॉनमी के बुनियादी तसव्वुरात और वैल्यूज से मुतालिक जरूरी मालूमात जानने के लिए समाप्त कीजिए स्पेशल सेगमेंट इकॉनमिक कॉन्सेप्ट्स।
3: दोस्तों, कई ऐसे इकोनॉमिक टर्म्स हैं जिनके बारे में हमने सुना है, उनका हम इस्तेमाल भी करते हैं, लेकिन कई बार उसको ठीक तरह से समझने में हमें परेशानी पेश आती है। तो चलिए आज मैं आपको बहुत ही सिंपल वर्ड्स में समझाती हूँ माइक्रो इकोनॉमिक्स क्या है। माइक्रो इकोनॉमिक्स की शुरुआत 1933 में हुई थी। दोस्तों, प्रोफेसर रेगनर फ्रेश, जो कि एक बहुत जाने माने इकोनॉमिस्ट थे, उन्होंने इकोनॉमी को टू पार्ट्स में डिस्ट्रीब्यूट किया था, माइक्रो इकोनॉमिक्स एंड मैक्रो इकोनॉमिक्स। माइक्रो इकोनॉमिक्स को समझते हैं। ये वर्ड माइक्रो ग्रीक के मिक्रोस से लिया गया है, जिसका मतलब होता है एक यूनिट का सबसे छोटा हिस्सा, यानी हम जो कंज्यूम करते हैं, जो बचाते हैं, बचत करते हैं या जो इन्वेस्ट करते हैं, इन सभी एलिमेंट्स को छोटे छोटे हिस्सों में बांटकर इन्हें समझना, क्योंकि इंडिविजुअल्स की कंजम्पशंस का, सेविंग्स का, इन्वेस्टमेंट का सीधा ताल्लुक इकोनॉमी से होता है। लिहाजा माइक्रो इकोनॉमिक्स का मतलब है छोटी छोटी चीजें जो इकोनॉमी का हिस्सा होती हैं। इन चीजों की स्टडी करना माइक्रो इकोनॉमिक्स की स्टडी करना है। जैसे एक घर, एक दुकान, एक छोटी सी कंपनी और इस छोटी सी कंपनी को चलाने का सिस्टम, इस कंपनी से जो प्रोडक्ट निकलता है उसे लोग क्यों खरीदते हैं, इस कंपनी से जो प्राइसेस डिसाइड होती है वो किन फैक्टर्स को कंसिडर करके डिसाइड होती है, ये सब कुछ जो इंडिविजुअल लेवल पर पढ़ा और समझा जाता है माइक्रो इकोनॉमिक्स के अंदर आता है। अगर मैं आपको बेहद सिंपल वर्ड्स में समझाऊं तो माइक्रो इकोनॉमिक्स को यूं समझें कि छोटी या फिर इंडिविजुअल लेवल की इकोनॉमी पर जिस तरह से छोटे छोटे फैक्टर्स असर डालते हैं, उन फैक्टर्स को स्टडी करना और उन्हें समझना माइक्रो इकोनॉमिक्स है। दोस्तों, आज के लिए बस इतना ही। अगली इकोनॉमिक टर्म के साथ फिर हाजिर होंगे। तब तक के लिए इजाजत दीजिए और सुनते रहिए FM 107 दिल से देसी।
2: आपने सुना इकोनॉमिक कॉन्सेप्ट्स। इकोनॉमी के उसूलों और स्ट्रेटेजी को समझने से हम ना सिर्फ अपनी जाती या कौमी माशी हालत को बेहतर बना सकते हैं, बल्कि आलमी सतह पर भी मुस्बत असरात मुरतब कर सकते हैं। इकोनॉमिक कॉन्सेप्ट्स के आज के इस सेगमेंट से आरजे नाजिया को दीजिए इजाजत। दोबारा मुलाकात होगी इकोनॉमी के किसी खास और नए जाविये से। फी अमानिल्ला।
4: Absolute cinema.
5: ये है वो रिएक्शन जिसके लिए आप थिएटर जाना चाहते हैं, पर रिव्यूज वो आपको कई मर्तबा धोखा दे देते हैं और आप इंटरवल से पहले ही घर पे होते हैं। पर डोंट वरी, मैं हूं ना। भरोसेमंद रिव्यू देने के लिए आपको बस सुनना है FM 107 पर रिव्यू ऑफ द वीक रोलिंग हर फ्राइडे शाम 7:15 आरजे फजील के साथ, ताकि एवरी मूवी एक्सपीरियंस बने एब्सोल्यूट सिनेमा।
1: आप सुन रहे हैं FM 107
0: दिल से देसी।
6: सामईन किराम, जिस तरह अहकाम खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वे रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। سنت رسول اللہ کی اطاعت بھی ایسے ہی ضروری ہے جیسے کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے۔ ارشاد باری تعالیٰ ہے، وَمَن يُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهِ، یعنی جو رسول کی اطاعت کرے اس نے دراصل اللہ ہی کی اطاعت کی۔ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی سنت کو مضبوطی سے تھامنے اور اس پر عمل کرنے کی اشد تاکید فرمائی ہے اور اس سے غفلت برتنے پر سخت ناراضگی کا اظہار فرمایا۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین، مسلمان کی پوری زندگی ولادت سے لے کر وفات تک سنت رسول اللہ صلی اللہ علیہ وسلم کے سائے میں ڈھلی ہوئی ہے، جیسا کہ اللہ سبحانہ وتعالی کا ارشاد ہے، وَمَن يُطِعِ الرَّسُولَ فَقَدْ أَطَعَ اللَّهِ، یعنی جس نے رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت کی اس نے دراصل اللہ کی اطاعت کی۔ اسی لیے نبی کریم صلی اللہ علیہ وسلم کی سنتوں پر عمل پیرا ہونا یہ ایک عبادت ہونے کے ساتھ ساتھ مسلمان کے لیے مکمل طرز حیات بھی ہے۔ سامعین، جب ہمارا چھوٹا ننا مہمان دنیا میں آتا ہے تو رسول اللہ صلی اللہ علیہ وسلم نے والدین کو ہدایت دی کہ بچے کے دائیں کان میں اذان دی جائے، اور یہ ہدایت ہمیں آپ صلی اللہ علیہ وسلم کے عمل سے ملتی ہے۔ ترمذی کی روایت ہے، حضرت ابو رافع بیان کرتے ہیں، میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھا کہ آپ صلی اللہ علیہ وسلم نے حسن بن علی رضی اللہ تعالی عنہما کے کان میں اذان دی جب وہ فاطمہ کے ہاں پیدا ہوئے تھے، اور بظاہر یہ عمل اس بات کی علامت ہے کہ بچے کی پہلی سماعت توحید اور اللہ کی کبریائی کے کلمات سے آباد ہو۔ ذرا سوچیے سامعین، ایک ننھا بچہ جو ابھی دنیا کی کسی بات سے واقف نہیں، اس کے کان میں سب سے پہلے یہ صدا گونجتی ہے، اللہ اکبر اللہ اکبر، یعنی عظمت، کبریائی اور توحید کا پیغام۔ یہ منظر بتاتا ہے کہ اسلام انسان کی تربیت کا آغاز زندگی کی پہلی سانس سے ہی کرتا ہے۔ ابن القیم رحمہ اللہ نے فرمایا، اذان کا راز یہ ہے کہ انسان کے کان میں سب سے پہلے اللہ کی بڑائی، وحدانیت اور کلمہ شہادت کی گونج ہو۔ جیسے زندگی کے آغاز پر اسے توحید سکھائی جاتی ہے، اسی طرح موت کے وقت اسے لا الہ الا اللہ کی تلقین کی جاتی ہے۔ یوں سمجھیے کہ زندگی کے دروازے سے داخلہ بھی توحید کے ساتھ ہے اور اس کا اختتام بھی توحید کے ساتھ۔ سامعین، یہ تھی آج کی روح پرور سنت۔ آئیے ہم بھی اپنے گھروں میں اس سنت کو زندہ کریں تاکہ آنے والی نسلوں کے کان بھی سب سے پہلے اللہ اکبر کی صدا سے گونج اٹھے۔
7: نور علی نور یهدی اللہ لنوره من یشاء، روشنی پر روشنی، اللہ اپنے نور کی طرف جس کی چاہتا ہے رہنمائی فرماتا ہے۔
8: انسانوں کے مسئلے مسائل اور روزمرہ کے معاملات پر روشنی کے لیے سنتے رہیے نور اسلام،
9: ہر جمعہ شام 4 بجے اونلی آن FM 107، دل سے دیسی۔
0: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @FM107 قطر، دل سے دیسی۔

0: میں مزہ ہے. بہت بہت شکریہ یار رمیش بھائی ہمارے ساتھ جڑنے کے لیے. محبت نوازش, وقت کا شکریہ, اپنا بہت سارا خیال رکھیے. تھینک یو سو مچ. تو بھائی تھے رمیش بابو ہمارے ساتھ اور تین کے دم میں پھنسا لیا میں نے ان کو. آج دیکھتے ہیں اب کون ہے ہمارے ساتھ. ہیلو, السلام علیکم.
1: وعلیکم السلام.
0: میں کچھ نہیں بولوں گا
1: شاکر بھائی,
0: میں کچھ نہیں بولوں گا,
1: کچھ بھی نہیں
0: بولوں. میں آج پہلے ہی کہہ رہا ہوں میں کچھ نہیں بولوں گا, کیسے ستاؤں. اچھا ہے بھائی, کیسے ہیں نسیم بھائی؟ خیریت سے ہیں انشاءاللہ. کیسی گزری ابھی تک کی مارننگ آپ کی؟
1: گزر رہی ہے الحمدللہ,
0: گزر رہی ہے. کچھ خاص, کچھ نیا تازہ صبح سے ہوا جو ہمارے ساتھ شیئر کرنا چاہتے ہیں؟ کچھ نہیں ہوا. چلیے تو پھر جی, آج ہم جس مدعے پہ بات کر رہے ہیں اس کے حوالے سے کچھ کہنا چاہتے ہیں. آپ جوائنٹ فیملی کا حصہ رہے ہیں یا الگ اپنی فیملی کے ساتھ؟ مطلب ابھی بھی ہیں. کیا بات ہے بھائی, تو اس کے حوالے سے کیا کہنا چاہتے ہیں؟ کچھ نصیحت دینا چاہتے ہیں, کچھ سمجھانا چاہتے ہیں, کچھ بتانا چاہتے ہیں؟
1: میں کچھ نہیں بولوں
0: گا. یہ تو تخلف ہے آپ کا, مگر پھر بھی
1: یہ سچویشن کے حساب سے ہے. اب کس کے گھر کا کیا ماحول ہے, کس حساب سے ہے.
0: اوکے,
1: اگر رہنا بہتر, میں تو دیکھتا ہوں کہ جو فیملی جوائنٹ فیملی ہے وہ بہتر ہے, اس لیے کہ گھر کا بھی کام ہو تو سب مل بانٹ کر کر لیتے ہیں, باہر کا بھی کام ہو تو مرد حضرات جو کر لیتے ہیں. لیکن اگر الگ ہو گئے تو وہی پورا کام آپ کا گھر کا بھی اور باہر کا بھی آپ کے اوپر ہے.
0: چلیے اچھی بات ہے تو. All right then, تو چلیے اب تین کا دم کر لیتے ہیں, ذرا دم دم کھیل لیتے ہیں. ریڈی ہیں؟
1: تین کا دم کیا ہے؟
0: تین کا دم کیا ہے؟ اے اللہ, آپ نے ابھی تک کھیلا ہی نہیں ہمارے ساتھ. یہاں سے لا رہے تھے, شیر بنانا چاہ رہے تھے ایکچولی. ہے چلیے تو ریڈی ہیں. اوکے دین فائن. چلیے صاحب, تو پہلا سوال آپ کی طرف آ رہا ہے یہ کہ موبائل سے کال کرتے ہیں یا روٹی بناتے ہیں؟
1: موبائل سے تو کال کرتے ہیں لیکن روٹی بناتے بھی دیکھتے ہیں.
0: صحیح جواب دینا والا کینسل ہو جائے گا تین کا دم. ٹھیک ہے, چلیے صاحب دوسرا, پیروں سے چلتے ہیں یا لکھتے ہیں؟
1: پیر سے چلتے ہیں.
0: پیر سے چلتے ہیں, تو چلیے لکھتے بھی ہیں. بالکل صحیح, بالکل صحیح. ہمارے پاس کیا دنیا میں ایسے کلاکار موجود ہیں جو پیروں سے پینٹنگ بھی بنا رہے ہیں؟ کیا بات ہے بھائی, آج تو آپ نے دوسرے سوال میں ہی صحیح جواب دے دیا. تو چلیے ایک اور پوچھ لیتا ہوں جو ابھی میں نے بھائی سے پوچھا تھا. ایسی کون سی چیز ہے جو لگتی تو ہری ہے نکلتی لال ہے؟
1: وہی تو ہری لال ہے نا. تربوز جسے ہم بولتے ہیں.
0: ہاں بتائیے.
1: تربوز ہری لال.
0: تربوز کے علاوہ بتائیے. تربوز, ہاں دو ہیں اس کے جواب. آپ کو دوسرا بھی بتانا ہوگا.
1: دوسرا تو نہیں معلوم ہے کیا.
0: وہی تو اصلی ہے, وہی تربوز تو ایک ہفتے سے بتا رہی ہے پبلک. میرے خیال میں کوئی اگر ہے ایسا نہ ہو رہا بھیا. نہیں نہیں یہ کاؤنٹ نہیں ہوگا. چلیے صاحب خیر, بڑی اچھی بات نسیم بھائی, بہت بہت شکریہ وقت دینے کے لیے اور کال کرنے کے لیے, آج ہمارے ساتھ جڑنے کے لیے بہت بہت شکریہ بھائی. تھینک یو سو مچ.
1: کچھ
0: سنائیں گے؟ ہاں سنائیے. کیا شیر سنا رہے ہیں
1: آپ؟ سنائیے. آپ سنائیے.
0: میں سناؤں؟ میں تو سنا ہی رہا ہوں. دیکھیے ابھی پچھلے ڈیڑھ گھنٹے, ایک گھنٹہ تو ہو گیا سناتے ہوئے. اب انشاءاللہ شاعری اگر چاہتے ہیں تو کچھ نہ کچھ سنا دوں گا چلتے پھرتے. ابھی کیونکہ اور کالر بھی جوڑنا چاہ رہے ہیں ہمارے ساتھ, تو اس لیے میں نے کہا پہلے ان کو بھی موقع دے دیا جائے تین کے دم میں, پھر انشاءاللہ تعالی. ٹھیک ہے نسیم بھائی؟ اوکے تھینک یو. تو بھائی یہ تھے ہمارے پیارے پیارے نسیم بھائی ہمارے ساتھ, اور یہ ایک ہمارے ساتھ اور چیمپئن یہاں پر. ہیلو, السلام علیکم. अहलन वसहलन कितनी आवाजें बदल लीजिए, हमारे जो लिसनर है उनको मैं अच्छी तरह जानता हूँ, कितनी आवाजें बदल लीजिए।
1: मैं चाहता हूँ कि हाँ। आप कैसे हो?
0: कैसे हैं ये बताइए, और तबीयत कैसी है, कहाँ इतना मतलब सुबह से अभी देखिए दोपहर होने वाली है, अब तशरीफ आ रहे हैं?
1: भाई मैं तशरीफ लेके आया था मगर तुम्हारे लिसनर लोग फोन ही नहीं करने देते मेरे को।
0: भाई भाई क्या करता है?
1: नहीं नहीं सर, मैं अभी नाम चेंज करने वाला था अपना, मैं अभी
0: नसीब से नहीं, वो है ना कौन इस्माइल सही मारा मैंने चौका देखी है।
1: बिल्कुल बिल्कुल बिल्कुल भाई बिल्कुल। अभी भाई भाई तुमको मालूम है इस्माइल भाई को चिट्ठी दे दिया मैंने, अभी
0: चिट्ठी लिखी है,
1: छुट्टी छुट्टी दिया,
0: छुट्टी भेज दिया है। चलो अल्लाह तेरा शुक्र है भाई,
1: मालूम है क्यों?
0: मुझे मालूम है, मैं बताऊं क्यों? पब्लिक आपको पब्लिक बराबर वाली सीट में देख रही थी आपको बात करते हुए, और वहाँ कोई मौजूद नहीं था, तो इसलिए ये जरूरी भी था।
1: नहीं एक्चुअली क्या हुआ, मैं इस्माइल भाई को बोला, मैं इस्माइल भाई चलो अभी तुम्हारी छुट्टी हो, छुट्टी का टाइम आ गया, तो बोलता क्यों, तो बोला मैं घर जा रहा हूँ, तो बोलता तो मैं भी चलूंगा साथ में, बोला पागल है क्या, वहाँ जाएगा तो वहाँ पर वहाँ की पब्लिक इतनी डेंजर है ना, दो तीन बार देखेगी, तीसरी बार में लाहौर बड़ा कुवत से शुरू कर देगी, लोपान लेके चले जाएगी, कुल अल्लाह आज अल्लाह समझ।
0: यहाँ पे भी तो यही शुरू हो गया आसिफ भाई, यहाँ पे भी यही शुरू हो गया। ओके देन आसिफ भाई ये बताओ कि जॉइंट फैमिली में वक्त गुजरा है या फिर न्यूक्लियर अकेली फैमिली में?
1: जॉइंट फैमिली में घर, जॉइंट फैमिली में बहुत बार गुजरा है वक्त, बहुत बार नहीं गुजरा है वक्त। अच्छा? क्योंकि मैं दूर रहना पसंद करता हूँ।
0: ओके
1: मगर अच्छी है जॉइंट फैमिली मेरी, बहुत अच्छी है माशाल्लाह, मगर मेरे को नसीब है ऐसा है कि मैं इन लोगों से दूर रहता हूँ हमेशा।
0: मतलब आप रहना चाहते हैं या फिर मजबूरी हालात?
1: मजबूरी का नाम महात्मा गांधी।
0: ठीक है मैं समझ गया, तो चलिए साहब ये भी सही, आप मजबूरी की वजह से आप अलग रहे, तो चलिए कोई ऐसी बात तो कुछ इसमें मैसेज देना चाहते हैं, ये तो आपका हाल हालात हुआ।
1: मैं चाहता हूँ कि जिसकी भी जॉइंट फैमिली है अल्लाह पाक उन लोगों को बहुत खुश रखे, और चाहता हूँ कि भाई जॉइंट फैमिली के साथ में रहो, दुख तकलीफ वो लोग समझेंगे और तुम भी समझाओ, और साथ में रहना बहुत जरूरी है मेरे ख्याल से। हम तो मजबूरी के हिसाब से नहीं रह पाते, कोई लंदन में कोई अमेरिका में रहने लग गया आजकल।
0: ओके
1: इस वजह से।
0: चलिए साहब आपकी बात बहुत ही अच्छी, अब तीन कदम खेल लेते हैं, रेडी हैं?
1: खेलो भाई, फेल तो वैसे भी होना है।
0: नहीं नहीं नहीं, अरे अरे यार अभी तो सारे सवाल वही चल रहे हैं, आपने सुन भी नहीं होंगे।
1: वही
0: चलिए ठीक है, तो वही आपके लिए भी है, पहले दो सवाल आ रहे हैं आपके लिए। शर्ट पहनते हैं या खाते हैं?
1: बिल्कुल भाई मैं तो पहनता हूँ शर्ट, अगर कोई खाता है उसके बारे में नहीं बता।
0: ये ओके। बच्चे स्कूल जाते हैं या ऑफिस?
1: बच्चे तो स्कूल ही जाते हैं भाई।
0: बच्चे स्कूल ही जाते हैं। ऐसी कौन सी चीज है जो लगती तो हरी है लेकिन निकलती लाल है तरबूज के अलावा?
1: मेरे को ऐसी चीज बताने के लिए भाई तुमने
0: बताओ बताओ
1: मेरे को, एक सेकंड देखिए जरा मैं सोचू जरा।
0: कुछ तो बोलो यार, मैं ही
1: दिखती हरी है लगती लाल है।
0: हाँ
1: भाई दिखती हरी है लगती लाल है, दिखती है भाई हरी मिर्ची भाई।
0: हाँ बिल्कुल गलत, बिल्कुल गलत, सही बिल्कुल सही गलत की तरफ से सही है।
1: आज
0: कौन इसको पास करता है। बहुत बहुत शुक्रिया यार आसिफ भाई हमारे साथ जुड़ने के लिए, बहुत बहुत शुक्रिया, अपना ख्याल रखिए।
1: बात बोलता हूँ भाई, एक छोटी सी बात बोलता हूँ, कल एक लास्ट कॉल रहेगा भाई मेरा, उठा लेना प्लीज, सलाम कर लेना।
0: आप छुट्टी जा रहे हैं, मैं खुद मेरी जान मैं इसी पे ही आने वाला था, आप छुट्टी जा रहे हैं इंशाल्लाह ताला, आपने अर्ज किया था, देखिए मुझे याद है, अल्लाह ताला आपके सफर को भी आसान करे और खैर आफियत का मामला हो इंशाल्लाह, जरूर आपसे कल बात होगी आसिफ भाई, बिल्कुल बेफिक्र रहिए।
1: बाकी मैं तुमको फोटो भेजूंगा भाई, मैं
0: बिल्कुल बिल्कुल शेयर कीजिएगा अपनी तमाम यादें जो आप बनाने जा रहे हैं, उसको बहुत अच्छी तरीके से गुजारिएगा भी, और बिल्कुल हमारे साथ शेयर भी करिएगा इंशाल्लाह ताला। चलिए ठीक है आसिफ भाई।

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: وزارت داخلہ کے ادارہ تعلقات عامہ کے تعاون سے ریڈیو قطر پیش کرتا ہے پروگرام پولیس اور عوام۔
2: السلام علیکم ورحمت اللہ وبرکاتہ۔ ہفتہ وار پروگرام پولیس اور عوام میں آپ سب کا خیر مقدم ہے۔ طلحہ شفیع الزمان کی جانب سے قبول کیجیے سلام تحیات۔

0: अम्मा से है, उनसे हमारा अगला सवाल ये रहेगा कि जो सर्टिफिकेट्स वगैरह इशू करने की जो सर्विस है, इस सिलसिले में वो हमें कुछ रहनुमाई करें कि जो डिजिटल जो भी खिदमत है क्या है वो, उसकी वजाहत पेश करेंगे। साथ नकीब फैज मोहम्मद सालिम अल-कुवारी بصراحة يعني لو توضح لنا فكرة يعني خدمة استخراج الشهادات.
1: نعم، أيقونة الإقامات في تطبيق مطراش تحتوي على الكثير من الخدمات ومن ضمنها الشهادات.
0: جميل.
1: وهي متعددة الأنواع ويبلغ عددها حاليا 12 شهادة، بالإمكان إصدارها باللغتين العربية والإنجليزية ومعتمدة في الجهات الحكومية، وبالإمكان الحصول عليها بعد دفع الرسوم المقررة عليها، وتصل الشهادة على إيميل مقدم الطلب في نفس الوقت.
0: جميل. ممكن تذكر بعض الشهادات اللي؟
1: نعم، في شهادة لمن يهمه الأمر، وشهادة إثبات مقيم، وشهادة إثبات زائر، وإثبات إقامة أفراد العائلة، وإثبات تعديل الاسم، والكثير من الشهادات.
0: يعني أي واحد يحتاج من يعني هذا النوع من الشهادات على طول
1: يطلب. غالبا هي هذه الشهادات اللي عليها الطلب والشهادات. صحيح. المهمة.
0: صحيح. جزاك سامي الكرام كابتن فهد محمد سالم الكوالي انقطع له باسبورت كي إدارة عامة صاحب، उन्होंने हमें सर्टिफिकेट के इश्यूज़ के हवाले से बताया है। यानी जनरल डायरेक्टरेट ऑफ पासपोर्ट्स ने इमतराज साहब के अंदर एक नहायत मुफीद और अहम सहूलत फराहम की है कि आप जो है ना अपने सर्टिफिकेट्स इशू कर सकते हैं। अच्छा, यानी अब उन्होंने कहा कि आपको इकामा वगैरह के जो आइकन हैं तो उसमें आपको जाना पड़ेगा, और उसमें काफ़ी सारी खिदमात दस्तियाब हैं जिनके ज़मन में सर्टिफिकेट्स की खिदमत भी है। तो सर्टिफिकेट्स कई तरीक़े के होते हैं, इसमें यानी तकरीबन उन्होंने बताया कि 12 किस्म के सर्टिफिकेट्स इशूज किए जाते हैं, और आप इनको अरबी और इंग्लिश दोनों ज़बान ही में इन सर्टिफिकेट्स को इशूज कर सकते हैं। और ये मुख्तलिफ मुसद्दका है, यानी जो अथॉरिटीज़ हैं वो यानी उनकी तरफ से मुसद्दका सर्टिफिकेट्स होते हैं, और आप इन सर्टिफिकेट्स को हासिल कर सकते हैं। जस्ट आप जो है ना फ़ी मतलूबा जो फ़ी है उसको आप पे करें, साथ साथ आपको ये सर्टिफिकेट्स आप तक पहुंच जाएंगे। यानी आपके जो अप्लाई कर रहा है उसके ईमेल नंबर पर उसी वक्त। तो सवाल उनसे ये था कि किस नौयत के, यानी ये सर्टिफिकेट्स जो है ना, ये ज़रा हमें बताइए कि यानी किस नौयत के सर्टिफिकेट्स हैं। तो उन्होंने बताया कि भाई अगर क्योंकि ये मसलन इसमें शहादत इस बात ज़ाहिर ये एक सर्टिफिकेट है कि इसमें ये बताना चाहिए कि ये जो विजिट वीज़ा पर कतर में मौजूद है ये बंदा, हाँ, तो वो चूँकि अपने कानूनी हैसियत को तस्दीक करवाने के लिए वो कभी कभार इसकी सर्टिफिकेट की ज़रूरत पड़ती है कि हाँ वो बंदा इस वक्त उस मुल्क में एज ए विज़िटर मौजूद था, ठीक है, या फिर कभी कानूनी तौर पर इस बात को साबित करने की ज़रूरत पड़ती है कि भाई मैं इस मुल्क का मुकीम हूँ, कतर का मुकीम हूँ, तो शहादत इस बात मुकीम, तो यानी एक ऐसा सर्टिफिकेट है जो इस बात की तस्दीक करता है कि मुतल्लिका शख्स कतर में कानूनी तौर पर मुकीम है। और इसी तरह जो जिस पर ख़ास हर वक्त ये तलब रहता है शहादत लिमय-ए-हुम्मुल-अमर जिसका नाम उन्होंने पहले लिया है, तो ये एक सर्टिफिकेट है जो मुख्तलिफ सरकारी या निजी जो इदारे हैं मामलात में इस्तेमाल किए जाते हैं। इस तरह के सर्टिफिकेट शहादत लिमय-ए-हुम्मुल-अमर टू होम इट माई कंसर्न, वो जो एक इंग्लिश में भी लिखा रहता है सर्टिफिकेट के ऊपर, तो बाज़ इदारे किसी शख्स की कानूनी हैसियत या इकामत मालूमात की तस्दीक के लिए ऐसे सर्टिफिकेट्स तलब करते हैं। तो ये थे यानी अहम सर्टिफिकेट्स का नाम। वैसे इसके अलावा भी यानी 12 तकरीबन उन्होंने बताया कि 12 किस्म के सर्टिफिकेट्स हैं। मज़ीद सामने कराम वक्त सिर्फ 5 मिनट रह गया है, हम अगले सवाल की तरफ बढ़ते हैं। साथ نقيب لو توضح لنا خدمة الاستفسارات.
1: نعم، هذه الخدمة متوفرة في تطبيق مطراش، في أيقونة تواصل معنا.
0: حلو.
1: حيث يستطيع أي شخص الدخول على هذه الأيقونة واختيار خدمة استفسارات واختيار الإدارة العامة للجوازات وكتابة أي استفسار لديه، ويتم الرد عليه خلال 24 ساعة، وبإمكاننا التواصل معه هاتفيا في حال رغبته بذلك من خلال كتابة عبارة التواصل معي هاتفيا.
0: جميل جميل. سامعين الكرام، جیسا کہ مہمان کیپٹن فہد محمد سالم الکوالین کا تعلق پاسپورٹ کے ادارہ عامہ سے ہے، انہوں نے ہمیں استفسارات یا جو آپ کو جو پوچھ پاچھ کی ضرورت ہوتی ہے، جانکاری کی ضرورت ہوتی ہے، اس کے بھی ایک سروس ہے خاص ہے، تو یہ سروس دستیاب ہے متراش میں، آپ وہاں تواصل معنا ہمارے ساتھ رابطہ کریں، کانٹیکٹ وتھ اس، تو اس طرح جو ہے نا وہ ایک سیکشن ہے، تو اس میں آپ جا کر کلک کریں اور وہاں استفسارات یعنی جانکاری کا ایک خاص سیکشن ہے اس کو بھی کلک کریں، اور وہاں پاسپورٹ آفس کلک کر کے وہاں آپ کو بھی جو کوئی بھی آپ کی جانکاری ہے سلسلے میں آپ بہت تفصیل طور پر لکھ سکتے ہیں، اور انہوں نے کہا کہ 24 گھنٹے کے اندر ہی آپ کے ساتھ جو ہے نا اس سلسلے میں رابطہ کیا جائے گا، آپ کو جواب موصول ہوگا، اور اگر یعنی آپ ان کے ساتھ جو ہے نا ان کے ساتھ فون کال بھی کے ذریعے بھی رابطہ یعنی کریں گے، وہ اگر وہ یہ چاہتا ہے کہ بھائی جو ہے نا متعلقہ ادارہ کے کوئی نمائندہ میرے ساتھ فون کال پر رابطہ کرے، تو یہ ٹیلیفونک رابطے کے لیے آپ نے وہاں استفسارات یا جانکاری کے اس سیکشن میں آپ کو یہ لکھنا ہوگا کہ بھائی تواصل میں ہاتفین کانٹیکٹ وتھ می بائی ٹیلیفون بائی فون، تو اس طرح جو ہے نا آپ جو بھی ہیں وہ لکھیں تواصل میں ہاتفین، انہوں نے جیسے بتایا ہمیں، تو اس طرح جو ہے نا یہ اہم جانکاری کے حوالے سے جو سروس ہے یہ بھی دستیاب ہے، اور آپ وہاں کچھ بھی اگر آپ کو جاننے کی ضرورت پڑے تو آپ جان سکتے ہیں بغیر کسی جھجھک کے ہچکچاہٹ کے، آپ ان سے رابطہ کریں، وہ ضرور آپ کو جو ہے نا اس سلسلے میں آپ کو معلومات فراہم کریں گے، اور آپ کی جو ہے نا جو بھی سروس ہے وہ مکمل کریں گے بإذن اللہ تعالیٰ. سعادت النقيب فهد محمد سالم الكواري من إدارة العامة للجوازات، بصراحة نشكر وجودك هنا، ونشكر أيضا إدارة العامة للجوازات والتي تمثل وزارة الداخلية، جهودكم جبارة إن شاء الله، كل هذه الخدمات يعني مفيدة جدا جدا، ما قصرتم. كلمة أخيرة لجمهورنا.
1: طبعا هذا واجبنا اول شيء،
0: الله يسلمك،
1: ودائما تسعى الاداره العامه للجوازات الى تطوير خدماتها بما يناسب التطور اللي تشهده البلاد، واوصي المناديب الشركات بعدم مراجعه المراكز الخدميه والاداره العامه للجوازات، وفي حال توفر الخدمه في مطرش لتجنب لتوفير الجهد عليهم. وأشكر جميع الأخوة والأخوات المستمعين، وأتمنى أن يكون استفادوا من الحلقة.
0: ما قصرتم، جزاكم الله خير، بارك الله فيكم، مشكورين. سامعین کرام، جیسا کہ کیپٹن فہد محمد سالم الکوار جن کا تعلق پاسپورٹ کے ادارہ عامہ سے ہیں، انہوں نے ہمیں آخر میں جو یہ بتایا کہ میں نے کہا ان سے کہا تھا، درخواست کی تھی کہ بھئی آپ آخری کوئی کلمات پیش کریں ہمارے آڈینس کے لیے، تو انہوں نے کہا کہ پاسپورٹ آفس جو ہے نا وہ ہر وقت اپنے جو خدمات کی ترقی کے لیے مسلسل کوشاں ہیں، وہ سلسلے میں کام کر